0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खर्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर फोन नम्बर 98 11 33 96 97

0: जाउँ जाउँ माधीको गाउँ देवढुङ्गा घुम्न जाउँ, माधीको गाउँ रमाइलो ठाउँ देवताको दर्शन पाऊ, देवढुङ्गा भित्र भगवानको घर दर्शनमै पुण्य छ, मन्दिर अर्को पाथी भराको सँगसँगै घुम्नु छ, देवढुङ्गा भित्र दुईवटा गुफा शिव र पार्वती दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि, देवढुङ्गा एक कालो छ देख्दा पूर्वको हीरा हो, पूर्वलाई ज्योति छर्दैछ भोलि ओमकार एकै हो, बुद्धको मूर्ति बहुधार्मिक घर देवढुङ्गा जानु छ, पञ्चकन्या कालिका देवी नजिकै माता पाथीभरा छ, डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ, भिजिट नेपालको नारालाई सफल बनाउन माधी जाऊ।
1: प्रायोजक माधी वस्त्रालय, आवश्यक थान तथा रेडिमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ। प्रोप्राइटर मातृका सुवेदी, सेवन सुवेदी, सम्पर्क नम्बर 029424122 र 98424949000।

मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङला बजार, भोजपुर। सम्पर्क नम्बर 9842 59 0035।

0: खाँदबारी संखुवा सभाको अनुरोध,
1: आगो र बन्द ढेलोबाट होसियार बनाऊ।
0: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
1: साथै वन डढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
0: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
1: सुरुक बिडीको छुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
0: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
1: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
0: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
1: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राख।
0: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
1: वन डढेलो लगाउने व्यक्तिलाई वन ऐन बमोजिम कारवाही गर्न सहयोग गरौ।
0: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।

0: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
1: एक नम्बर सुन र अस्थानीय चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तोसुकै सुन चाँदीका गहना बनाउन।
0: दुर्गा ज्वेलरी उद्योग, खातबारी एक, बुद्ध टोल, प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली। सम्पर्क नम्बर
1: 029-560-248,
0: 98-420-59-801
1: र 98-520-58-300।

0: कालिसानी मोरी।
1: डीआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
2: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।

0: डिभिजन वन कार्यालय खादबारी संस्था सभाको अनुरोध
1: आगो र वन र ढेलोबाट होसियार बनाऊ।
0: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
1: साथै वन र ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
0: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याऊ।
1: सुरोट विधिको ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
0: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
1: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
0: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र सहित वैशाखको समयमा रूखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
1: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
0: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाऊ।
1: वन डढेलो लगाउने व्यक्तिलाई वन ऐन बमोजिम कारवाही गर्न सहयोग गरौ।
0: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खादबारी।

0: check-in.
1: OSR Digital, entertaining the nation. Manaslu World College, a home for future leaders. Chawa Hill, Kathmandu.
2: यही फागुन 14 गते महाशिवरात्रि को दिन तपाईहरुको नजिकको सिनेमा घरमा नेपाली कथानक चलचित्र लाज शरणम

आफू